नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस्। यो नकुमारी शर्माबाट। राज्यको सार्वजनिक प्रशासनमा हालै युवाहरूको 40% प्रतिनिधित्व रहेको छ र युवाहरूले सन् 2030 असमको सार्वजनिक प्रशासन सञ्चालन गर्न सक्नेछन् भन्दै मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले प्रकाश गर्नुभएको छ। उहाँले भविष्यमा प्रशासन प्रणालीमा 90% युवाहरूलाई समावेश गर्ने कदम चाल्नु भएको कुरालाई बताउनुभयो। हिजो सरकारका विभागहरूमा 439 उम्मेद्वारहरूलाई औपचारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गर्दै मुख्यमन्त्रीले उक्त कुराको घोषणा गर्नुभएको हो। उहाँले उम्मेद्वारहरूलाई पूर्ण पारदर्शी र योग्यतामा आधारित छनौटी प्रक्रिया मार्फत भर्ना गरिएको बताउनुभयो। मुख्यमन्त्रीले आफ्नो भाषणमा भर्तीको क्षेत्रमा राज्य सरकारले गरेको उपायहरूमाथि प्रकाश गर्नुभएको छ। उहाँले भन्नुभयो कि सन् 2001 अघि राज्यमा अभियान्त्रिक र अन्य व्यावसायिक तथा प्राविधिक पदहरूमा भर्ना स्थगित थियो, तर हालैमा उक्त विषय मार्फत धेरै महाविद्यालयहरूमा शिक्षक भर्ना गरिएको छ। उक्त कार्यक्रममा कार्यालय सहायक पदका लागि 150 र सहायक शाखा प्रबन्धक पदका लागि 150 उम्मेद्वारहरूलाई नियुक्ति पत्र प्रदान गरिएको थियो।

देवी दुर्गाको पूजा गर्न धार्मिक अनुष्ठान र परम्पराहरू सहित नवरात्रिको पूजा सुरु भएको छ। आज नवरात्रिको दोस्रो दिन ब्रह्मचारिणी रूपमा देवीको पूजा गरिन्छ। राज्यका विभिन्न प्राचीन मन्दिरहरूमा संयम, तपस्या र ज्ञानकी देवी ब्रह्मचारिणीको पूजा गरिनेछ। हिजो नवरात्रिको पहिलो दिन शैलीपुत्रीको रूपमा देवी दुर्गाको पूजा गरिन्छ। भोलि चन्द्रघण्टा, त्यसपछि कुष्माण्डा, स्कन्दमाता र कात्यायनीको रूपमा माता दुर्गाको पूजा गरिन्छ। शुक्रबार साँझ वेदीमा देवीको स्थापना गरिनेछ। सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नौवा दिन सिद्धिदात्रीको रूपमा देवी दुर्गालाई पूजा गरे पछाडि दसौँ दिन देवीको विसर्जन गरिनेछ। धार्मिक मान्यता अनुसार यस पदका देवी घोडामा चढेर आगमन गरेकी छिन् र नौकामा जानेछिन्। नवरात्रिको सुरु भएकोमा राज्यका सबै स्थानमा धर्मीय परम्परा पालन गरिएको छ। कामेख्या लगायत विभिन्न धर्मीय मन्दिरहरूमा नवरात्रिको पूजा गरिएको छ। असम कलेज शिक्षक संस्थाले च्याट जिपिटी जडिए असमिया भाषा शुद्ध प्रयोग गर्न निर्णय गरेको छ। आउँदो तीन महिनाभित्र यो काम गरिनेछ भन्दै कलेज शिक्षक संस्थाले हिजो एउटा पत्रकार भेलामा प्रकाश गरेको छन्। बाहिरी राज्यमा मृत्युलाई अँगालेकी हिमाश्री बडो नामक युवतीको मृत्युलाई अति उचित तदन्त तथा नारीको मर्यादा र सुरक्षा सुनिश्चित गर्नुका लागि सदौ असम शास्त्र संस्थाले हिजो बेलुकी समग्र राज्यभरि मोमबत्ती जलाएर एउटा समदल कार्यसूची रूपायण गरेका थिए। गुवाहाटीमा आशुका उपदेष्टा समुज्जल कुमार भट्टाचार्यको नेतृत्वमा गुवाहाटी महानगर समितिले यो कार्यसूची प्रस्तुत गरेका थिए। बजाली जिल्लामा पनि छात्र संस्थाले बागान चोकको शहीद वेदीबाट मोमबत्ती जलाउँदै एउटा समदल निकालेका थिए। हिमाश्री बडोको मृत्युलाई उचित तदन्तका दावी जनाउनका साथै भविष्यमा यस्तो घटना पुनः नहोस् त्यसको लागि कठोर व्यवस्था गर्नुलाई सरकार प्रमुखले आह्वान जनाएको छन्। डिब्रुगढ जिल्लाका छात्रहरूले पनि मोमबत्ती जलाउँदै यो युवतीको न्याय माग गरेका छन्। श्रोताले समाचार सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा भारत र वेस्ट इन्डिजबीच हिजो बेलुकी इन्दोरको हल्कार स्टेडियममा अनुष्ठित तेस्रो खेलमा भारतले वेस्ट इन्डिजलाई 14 रनले हराएको छ। वेस्ट इन्डिजले 224 रनको विजय लक्ष्यले खेल सुरु गर्दै 20 ओभरमा 7 विकेट गुमाउँदै 209 रन बनाएको छन्। क्रिकेट टोलीका सिमरन हेटमेयरले सर्वाधिक 43 रन र कामिल पुरानले 42 रन बनाएका छन्। भारतका अर्षदीप सिंहले 3 विकेट दखल गरेको छन्। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महावसाख अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेडियम वेबको 411.5 मिटर, तदनुसार 737 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। समय र स्टुडियो घरअनुसार 3:20 र 25 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्री र योना कुमारी शर्माले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ रोजगार समाचार। रेलवे रिक्रुटमेन्ट बोर्डले 560 प्यारामेडिकल पदको निम्ति आवेदन मागेको छ। पदहरू रहेका छन् नर्सिङ सुपरिन्टेन्डेन्टको 365 पद, डायलिसिस टेक्निसियनको एउटा पद, हेल्थ एन्ड मेलेरिया इन्स्पेक्टर ग्रेड 2 को 43 पद, ऑडियोलॉजिस्ट एंड स्पीच थेरापिस्ट को एउटा पद, फार्मासिस्ट एंट्री ग्रेड को 118 पद, रेडियोग्राफर एक्सरे टेक्निशियन को 25 पद, ईसीजी टेक्निशियन को 4 पद, ऑप्टोमेट्रिक को 2 पद, लेबोरेटरी असिस्टेंट को ग्रेड 2

को 31 पद। विशेष तथ्य र आवेदनको निम्ति वेबसाइट रहेको छ indianrailways.gov.in र आवेदनको अन्तिम मिति 18 अक्टोबरसम्म तोकिएको छ। यसरी नै इन्डियन ऑयल कर्पोरेशन लिमिटेडमा बगाईगाउँ शोधनागारमा खाली भएको 58 एप्रेन्टिस पदको निम्ति आवेदन मागेको छ। ट्रेड एप्रेन्टिस एटेन्डेन्ट अपरेटर केमिकल प्लान्ट 36 पद पार्थी फिजिक्स म्याथमेटिक्स केमिस्ट्री इन्डस्ट्रियल केमिस्ट्री विषयमा लिएर बिएससी डिग्री रहेको हुनुपर्दछ। ट्रेड एप्रेन्टिस बोइलरको 14 पद पार्थी फिजिक्स म्याथमेटिक्स र केमिस्ट्री वा इन्डस्ट्रियल केमिस्ट्री विषयलाई लिएर बिएससी डिग्री रहेको हुनुपर्दछ। टेक्निसियन एप्रेन्टिसको 8 पद पार्थी इन्स्ट्रुमेन्टेसन इन्जिनियरिङ इन्स्ट्रुमेन्टेसन एन्ड इलेक्ट्रोनिक्स इन्स्ट्रुमेन्टेसन एन्ड कन्ट्रोल इन्जिनियरिङ अथवा एप्लाइड इलेक्ट्रोनिक्स एन्ड इन्स्ट्रुमेन्टेसन इन्जिनियरिङ शाखामा 3 पाठ्यक्रम गरेको डिप्लोमा रहेको हुनुपर्दछ। पार्थीको उमेर 18 24 हुनुपर्दछ र विशेष तथ्य र आवेदनको निम्ति वेबसाइट रहेको छ iocl.com र आवेदनको अन्तिम मिति 18 अक्टोबरसम्म तोकिएको छ। यसरी नै असम भूमिलेख र जरिप अधिकर्ताको कार्यालयले 579 ल्यान्ड रेकर्ड एसिस्टेन्ट पदको निम्ति आवेदन मागेको छ। तन्खा महिनामारी 14,000 रुपियाँदेखि 70,000सम्म र साथै 6,200 रुपियाँको ग्रेड पे र अरूहरू बोनस रहनेछ। पार्थी रेकर्डर सर्टिफिकेट क्लास क्रोस प्रशिक्षण रहेको हुनुपर्दछ र पार्थीको उमेर 21 वर्षदेखि 40 वर्षभित्र हुनुपर्दछ र विशेष तथ्य र आवेदनको निम्ति वेबसाइट रहेको छ dlrsassam.gov.in र आवेदनको अन्तिम मिति 21 अक्टोबरसम्म तोकिएको छ। श्रोताबिन, आजको लागि रोजगार समाचार यति नै र श्रोताहरूले हाम्रो कार्यक्रम सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महोबा शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट। श्रोताबिन, आज डेङ्गुको बारेमा केही कुराकानी गर्न चाहन्छु र आजको यस छोटो रेडियो वार्तामा डेङ्गु रोगको कारण र यसका लक्षण र रोकथामका उपायबारे केही महत्त्वपूर्ण जानकारी प्रस्तुत गर्न गइरहेको छु। डेङ्गु एक प्रकारको भाइरल रोग हो जुन संक्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। विशेष गरी वर्षायाम तथा वर्षापछि पानी जम्ने ठाउँहरूमा लामखुट्टेको प्रजनन बढ्ने भएकाले डेङ्गु रोग फैलिन सम्भावना बढी हुन्छ। घर वरिपरि फैलिएका टायर खाली बोतल फुलदानी बाल्टिन तथा अन्य भाँडामा जमेको सफा पानीमा यस्ता लामखुट्टेका अन्डा पार्न सक्छ। डेङ्गु रोगको प्रमुख लक्षणहरू के हुन् त? डेङ्गु रोग लागेपछि अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछाडि भाग दुख्ने, मांसपेशी तथा शरीरमा रातो दाग देखिने, वाकवाकी लाग्ने, अत्यधिक थकान महसुस हुने जस्ता लक्षण देखिने सक्छन्। तर सबै संक्रमित व्यक्तिमा एउटै प्रकारको लक्षण देखिन्छ भन्ने हुँदैन। डेङ्गु रोगको केही लक्षण गम्भीर पनि हुन सक्छ। पेटमा कडा दुखाइ, लगातार बान्ता, नाक वा गिजाबाट रगत बग्नु, सास फेर्न गाह्रो हुनु अथवा अत्यधिक कमजोरी देखिएमा तुरन्तै अस्पताल जानुपर्छ। ज्वरो खटेपछि पनि गम्भीर समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अप्नाउनु आवश्यक छ। डेङ्गुबाट बस्न हामीले के गर्नुपर्छ? सबैभन्दा पहिले घर वरिपरि पानी जमा हुन दिनु हुँदैन र पानी राख्ने भाँडाहरूलाई राम्ररी छोप्नुपर्छ र नियमित सफा गर्नुपर्छ। टायर, नारिवल, बोक्रा तथा अन्य फ्यालिएका वस्तुको पानीमा जम्न दिनु हुँदैन। लामखुट्टेको टोकाइबाट बाँच्नु पुरा बाहुला भएका कपडा लगाउन, लामो खुट्टे भगाउने साधन प्रयोग गर्ने र आवश्यक पर्दा झुलभित्र सुत्ने गर्नुपर्छ। डेङ्गुको शङ्का लागेमा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ र पर्याप्त झोल पदार्थ सेवन गर्नुपर्छ। चिकित्सकको सल्लाह बिना औषधि खानु हुँदैन। विशेष गरी एस्पिरिन तथा आइब्रुप्रोफेनजा औषधले रक्त सङ्क्रमणको जोखिम बढाउन सक्ने भएकाले डेङ्गुको शङ्का हुन जस्तो औषधि सेवन नगर्नुहोस्। डेङ्गु

0: टोको रोकथाम कुनै एक व्यक्तिको मात्र जिम्मेवारी होइन, यो हाम्रो सबैको साझा जिम्मेदारी हो। आफ्नो घर, आँगन, टोल तथा समुदायलाई सफा राख्नु पनि, र पानी जमा नदिनु र अरूलाई पनि डेङ्गुबाट सचेत गराउँ। सफा वातावरण, सुरक्षित जीवन, डेङ्गु नियन्त्रणमा सबैको योगदान गरौँ। श्रोताबिन, आज डेङ्गुको बारेमा यति नै। र श्रोताबिन, कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ वार्ताको कार्यक्रम, र आजको वार्ताको कार्यक्रम अन्तर्गत प्रस्तुत छ हाँस कुखुरा पालन र स्वनिर्भरशीलता, यो शीर्षकमा वार्ता। वार्ताकार हुनुहुन्छ डाक्टर देवेन सापकोटा।
1: स्वनियोजनको लागि हाँस कुखुरा पालन। हाँस कुखुरा पालन गरी सहजै आर्थिक लाभ गर्न सकिन्छ। जागिर नभएकाले स्वनियोजनका लागि दोहोरिलो टेवा पाउँछन्। असममा नदी, पोखरी, पानीका खाल्डा, नालाहरू जताततै भएकाले हाँस पालन सजिलो पर्न जान्छ, किनभने हाँसले पानी मन पराउँछ। हाँसका फुल र मासुको माग बढी भएकाले यसलाई उत्पादन गरी बिक्री गर्न पनि सजिलो पर्छ। हाँस पालन गरी आर्थिक फाइदा लिन खाकी क्याम्बेल, चेरी भेली, चारा चेम्बेली आदि जातका हाँस पालन गर्नुपर्दछ। यसबाहेक धेर फुल पार्ने हाइब्रिड कुखुरा पालन गरी पनि आफ्नो आय स्रोत बढाउन सकिन्छ। राम्रा प्रकारका फुल पार्ने कुखुराका नस्ल यस्ता प्रकारका छन्, ब्याबकक, हाइलाइन, लोहमेन, बोभन्स आदि। यस्ता कुखुराका चल्ला बजारमा या कम्पनीका स्थानीय एजेन्टहरूले बिक्री गर्न सक्छन्। यी चल्लालाई 15-20 दिनसम्म तातो परिवेशमा राखी ब्रुडिङ गर्नुपर्दछ। यिनीहरूलाई 8 हप्तासम्म खुवाउने दाना दिनुपर्दछ। 9 हप्तादेखि उँभो 20 हप्तासम्म यी चल्लालाई अर्कै प्रकारको दाना खुवाउनु पर्दछ। 21 हप्तादेखि 72 हप्तासम्म यिनीहरूलाई भिन्नै प्रकारको दाना खुवाउनु पर्दछ। कुखुरा 20 हप्ताका भयो भने यिनीहरूले फुल पार्न थाल्छन्। यिनीहरूलाई 72 हप्तापछि फार्मबाट हटाउनु पर्दछ या बिक्री गर्नुपर्दछ। यसपछि 15 दिनसम्म फार्मलाई खाली गरी सरसफाई गर्नुपर्दछ। यो अवधिपछि फार्ममा फेरि कुखुराका चल्ला भित्राउन सकिन्छ र यो पाल्ने क्रम सुरु गर्नुपर्दछ। यस्ता कुखुराले उसको जीवनक्रममा अर्थात् 1 वर्षमा 330 वटासम्म कुखुराका फुल पार्न सक्छ। व्यावसायिक रूपमा ब्रोइलर पालन गरी प्रचुर मात्रामा आर्थिक लाभवान हुने सक्ने कुरा हिजो आज प्राय सबै कृषकलाई नै थाहा होला। वृहत आकारका कुखुराका फार्म विशेष गरी दक्षिण भारतका राज्यहरू र पन्जाबमा धेरै मात्रामा देख्न पाइन्छन्। असममा पनि यस्तो व्यवसायप्रतिको झुकावट बढी भएको देख्न पाइएको छ। स्वाभाविक तौरमा असममा आमिषभोजीहरूको संख्या प्राय 90% भएकाले र समाजमा यस्तो प्रकारका मानिसको कुखुरा सेवनमा कडा बाधा नभएकाले यसको उत्पादन दिन प्रतिदिन बढ्दै जाँदैछ। अब प्रश्न आउँछ, ब्रोइलर भनेको के हो त? ब्रोइलर भनेको वैज्ञानिक तरिका अप्नाएर मासु उत्पादनका लागि प्रजनन गराएको एक विशेष प्रकारका कुखुरा, जुन चाहिँ हाम्रा गाउँघरमा पाइने देशी कुखुराका भन्दा चाँडो हुर्कन्छन् र दैहिक वर्धन पनि बढी हुन्छ। यस्ता कुखुराको शारीरिक वजन 5 हप्तामै प्राय 2 केजीको हुन पुग्छ। ब्रोइलर भालेपछि दुवै लिङ्गलाई भन्न सकिन्छ, तर पनि भालेको दैहिक वजन बढाउने क्षमता धेर हुन्छ।